0: नमस्ते प्यारे सुनने वालों, आपका स्वागत है हमारे प्रसारण में। याद दिलाता है कि आप सुन रहे रेडियो ओवोजिटोजी। हमारे प्रसारण में हमने तय किया कि आपको रुबाब के बारे में प्रस्ताव करेंगे। हमारे रेडियो के साथ रहें। रुबाब की उत्पत्ति 7वीं सदी में हुई और इसकी जड़ें अफगानिस्तान और तजिकिस्तान में मिलती है। इसका जिक्र फारसी ताजिकी किताबों में और कई शायरों ने अपने कविताओं में किया है। इसे यंत्रों का शेर भी कहा जाता है। हारमोनियम, तबला, गिटार, पियानो, बांसुरी जैसे वाद्य यंत्रों के बारे में आपने खूब सुना और जाना होगा, लेकिन क्या आपको मालूम है कि तजिकिस्तान का सबसे मशहूर वाद्य यंत्र कौन सा है, जिससे निकली धुन सीधे दिलों को टकराती है और फिजाओं में सिर संगीत और बस संगीत घुल जाता है। आज हम आपको इसी के बारे में बता रहे हैं। रुबाब एक वाद्य यंत्र है। सर्वप्रथम अहोबाल के संगीत परिजात में रुबाब का उल्लेख मिलता है। रुबाब मूल रूप से तजिकिस्तान का एक संगीत वाद्य है, लेकिन ये पड़ोसी देशों में भी बजाया जाता है। रुबाब ताजिक शब्द के उत्पान है, जिसका अर्थ होता है धनुष के साथ खोला जाने वाला, लेकिन मध्य एशिया में प्रयोग में लाया जाने वाला वाद्य निर्माण में अलग है। रुबाब ताजिक, पश्तून, कश्मीरी और ईरान के कुर्द शास्त्रीय संगीतकारों द्वारा मुख्य रूप से इस्तेमाल किया जाता है। इसका पेट सारंगी से कुछ लंबा त्रिभुजाकर तथा डेढ़ गुना गहरा होता है। शास्त्रीय संगीत का वर्तमान सरोद इसी का परिष्कृत रूप है। इसमें 3 से 7 तार तक होता है। रुबाब तजिकिस्तान से भारत तक प्रचलित रहा है। उनके उत्कृष्ट रुबाबिया की परंपरा में एक प्रतिष्ठित लोक वाद्य के रूप में इसकी ख्याति रही है। यूनेस्को ने रुबाब को तजिकिस्तान, उज्बेकिस्तान, अफगानिस्तान और ईरान की अमूर्त विरासत की सूची में शामिल करने की घोषणा की। तजिकिस्तान गणराज्य के विदेश मंत्रालय के अनुसार ये निर्णय 4 दिसंबर को असून नसियान शहर में आयोजित यूनेस्को के अमूर्त सांस्कृतिक विरासत पर अंतर्राष्ट्रीय समिति के 19वें सत्र की बैठक में किया गया। तजिकिस्तान गणराज्य के राष्ट्रीय विज्ञान अकादमी के कला इतिहास विभाग के प्रमुख असलुद्दीन निजामी रुबाब के बारे में और यूनेस्को में उसके शामिल होने के बारे में ऐसे कहते हैं।
1: برای خاطر یونسکو دیدنی صنعت رباب سازی، یعنی تراشیدن رباب، آماده کردن رباب و همچنین صنعت اجراگری در این اسباب خیلی قدیمی ساز ملی تاجیکان یکی از واقعه‌های خیلی هم گوارا در حیات
0: گلیچه بنانے کی کلا، یعنی گلیچه کو کاٹ کر گلیچه تیار کرنے کو یونسکو کی سوچی میں شامل کرنا اور تاجیکوں کی راشری رچنا کے اس اتیانت پرچین ودیانترا پر پردرشن کرنے کی کلا भी हमारे देश की सांस्कृतिक और राजनीतिक जीवन की सबसे सुखद घटनाओं में से एक बन जाएगी। सबसे पहले मैं इस दस्तावेज को यूनेस्को को प्रस्तुत करने के इतिहास के बारे में कुछ शब्द कहना चाहूँगा। ये ज्ञात है कि 2 साल पहले ताजिकिस्तान की ओर से यूनेस्को कार्यालय में एक अपील प्रस्तुत की गई थी और इसे प्रस्तावित किया गया था। यूनेस्को सूची में रुबाब के प्रकारों में से एक को शामिल करें, क्योंकि ये दस्तावेज समीक्षा और चर्चा और अतिरिक्त प्रस्तावों के लिए तजिकिस्तान, ईरान और अफगानिस्तान के देशों को भेजा गया था। हमने एक विशेष समूह के विज्ञान अकादमी में इस मुद्दे का व्याप्त अध्ययन किया और प्रस्तुत किया। ये न केवल कश्मीरी रुबाब लेकिन पामीर रुबाब सहित बहुत पुराने प्रकार के रुबाब तजिकिस्तान में आम है। इसे पूर्वी देशों में राष्ट्रीय उपकरणों के सबसे पुराने उदाहरणों में से एक माना जाता है। हाथा कठिन अफगान रुबाब या बुखारी रुबाब या ताजिक रुबाब है। इसे अफगानिस्तान और भारत में रुबाब कहा जाता है। ये पाकिस्तान और अन्य देशों में भी जाना जाता है। ईरान में भी ये रुबाब आयात किया जाता है और ये प्राचीन रुबाब है जो संगीत को समर्पित पांडुलिपियां और स्नोतों में पाया जाता है। अबू नासिर फोरोबी सहित हमारे पूर्वजों का वर्णन किया गया है, इसे भी आयात किया जाना चाहिए। در اصل جس وادیا یانترا کی ہم بات کر رہے ہیں اسے رباب کہتے ہیں جو تاجکستان کے نیشنل میوزیکل انسٹرومنٹ ہے اس کا استعمال کئی فلموں میں بھی ہوا ہے رباب کی اتپاتی 60ویں صدی میں ہوئی اور اس کی جڑیں تاجکستان میں ملتی ہے اس کا ذکر تاجکی فارسی کتابوں میں ہے اور کئی شاعروں نے اپنی کویتاؤں میں کیا ہے کلاسیکل تاجک سنگیت میں رباب سب سے ضروری انسٹرومنٹ ہوتا ہے اسے تاجکی رباب ہی کہتے ہیں اور تاجکستان میں بہت مشہور ہے پامیری رباب تاجکی رباب دکھنے میں دوسرے رباب سے ذرا سا الگ ہوتا ہے رباب دبل چیمبر لوتے ہیں اور اس کے بوردی لکڑی کے سنگل پیس سے بنی ہوتی ہے اوپری حصہ بالنما ہوتا ہے جو سام چیمبر پرووائڈ کرتا ہے اس میں تین میلودی تار دو یا تین درون تار اور 15 سمپیٹک تار ہوتی ہے بتا دیں تار وائبریٹنگ ایلیمنٹ ہوتی ہے جو ساؤنڈ پروڈیوس کرتی ہے یہ وادیا یانترا شہتوت کے پیر کے تھنی اور بکری کے کھال کے تیار ہوتا ہے جبکہ تار بکریوں کے آنت سے بنتی ہے بہت سے لوگوں کا یہ بات نہیں معلوم ہوگا کہ رباب یوز کیا گیا پہلا انسٹرومنٹ تھا موجودہ دور میں لوگ دھیرے دھیرے اس پرمپرک وادیا یانتر کو بھول گئے ہیں حالانکہ کچھ ایسی بھی لوگ ہیں جو اسے پھر سے جیوت کر کے یووا پیڑھی کو اس کی اور آکرشت کرنا چاہتا ہے پوروی سنگیت کا انومان اس کی وشیش منموہک دھواجی سے لگانا آسان ہے رکمانچک دھونی کسی بھی کو بھی اداسین نہیں چھوڑتی ہے اور جس نے بھی پراچیا پریوں کی کہانیاں پڑھی ہے وہ راگ سنتے ہی انہیں ترنت یاد کر لیتا ہے اس طرح ایک ادبھت تار والا ودیانترا بجاتا ہے رباب رباب کو ماتیا دکشن اور دکشن پشچمی ایشیا کے کھیتروں میں سب سے پرچین سنگیت وادیا یانتروں میں سے ایک مانا جاتا ہے جس کا اپیوگ تیوہاروں اور شادی سماراہوں جیسے وبھن انوشٹھانوں کے دوران کیا جاتا ہے یہ ایک پلاس رنگ سنگیت وادیانتر ہے جس کے عام طور پر 4-6 تار ہوتے ہیں اس میں ایک اتل گول یا انڈا کر شریر ہوتا ہے اور ایک چمڑے کا سام بورڈ ہوتا ہے یہ رباب سنگیت بجانے اور سننے پر پردبندھا کے جواب میں رباب کو تاجکستان کی آمور سانسکرتی وراثت کے روپ میں نامانکت کیا گیا تھا پیارے سننے والوں یہ تھے ہمارے تپانی رباب کے اتہاس کے بارے میں ہمارے دوسرے پرسارن جاری رہا ہے ہمارے ریڈیو کے ساتھ رہے

0: इस अवसर पर लोग घरों को अंदर बाहर से पानी से घोते स्वच्छता करते हैं, नए कपड़ों पहनते और सात रंगों के रोशनी दहंगों से तीर और बाद नामक कंगन बनाते थे। 10 दिनों बाद इसे हवा में छोड़ दिया जाता था। ये परंपरा आज भी कुछ क्षेत्रों में थोड़े परिवर्तनों के साथ देखी जाती है। यह सात रंगों का दहगा इंद्रनोश का प्रत्येक माना जाता है, जिसे तीर से भी छोड़ा जाता है। मजंदरान क्षेत्र में आज भी 13वीं रात तीर माह का रिवाज देखा जाता है, जो तिरकोण पर्व की परंपरा के निरंतरता है। लोग 13वीं रात के शाम घर आंगन के सफाई और स्नान के बाद एक पारंपरिक उत्सव का आयोजन करते हैं। इस अवसर पर वे एक द्वीप सजाते हैं, जिसमें विभिन्न प्रकार के पहल मिठाइया और सलाद रखे जाते थे। भोजन के बाद परिवार के सदस्य हाफिज के दीवान से पहल निकलते हैं। बच्चे समूह बनाकर गलियों में गीत और लोक धुनों गाते हैं और घर घर जाकर इस पर्व की बधाई देते हैं। लोग उन्हें पहल और मिठाइयां प्रदान करते हैं। आज के तजिक क्षेत्रों में भी पानी से जुड़े विश्वास और परंपराएं, जैसे वर्षों के कामना सूखा रोकने के अनुष्ठान आदि लंबे समय से प्रचलित रही है। कुछ क्षेत्रों में अशंगलोन सुस्कहोतोन और चिललहोतोन जैसे अनुष्ठान हाल तक वर्षों के लिए किए जाते थे। तजिकिस्तान के कुछ हिस्सों में आज भी तूफान बिजली और वर्षों से जुड़े देवानों के बारे में मान्यताएं मिलती है, जिन्हें कहे कंबर और कहे बोबे खिलदार कहा जाता है। ये सभी प्राचीन तीर देवता से जुड़े लोक मान्यताओं के रूप में देखे जाते हैं। हमारे संवाददाता से बातचीत के दौरान तजिक राष्ट्रीय विश्वविद्यालय के प्राध्यापक बुमरोद शरीफ जोदा ने प्राचीन पर्व तिरगुन के इतिहास और उसके महत्व के बारे में अपने विचार इस प्रकार व्यक्त किए।
1: همه این جشنهایی یعنی که بینید در کشور ما در زمان استقلال دولتی جشنهای خیلی زیادی رو احیا کردن، از قبیل نوروز که جهانی شد، تیرگون.
0: تیرگون همه لوگون که پرچند یوهارو میسه ایک جورا جا که ساتن تتا که وشو میپون جیویت هوا اورا سمچ که سانس که تک جیون میپهیر سه پرویش کر گیا. یه پرو نوروز سادا اور شبی الدو که ساد همه ایتی از ایک مول پرو جو که پرامپارو اور پرچند سانس که تک مولیو سه همه جوراو که پرچند है, ताकि लोग अपने जड़ों से दूर न हो। आवश्यक है कि अतीत में मौजूद सभी विश्वासों परंपराओं और मूल्यों को जीवित रखा जाए और उन्हें आज तथा आने वाले पीढ़ियों के करीब लाया जाए। तिरकों के वाल एक त्योहार नहीं बल्कि प्राकृतिक जल एक जूता और राष्ट्रीय पहचान के प्रति सम्मान का प्रतीक है। बदख्शान क्षेत्र में भी तिरकोन के परंपराओं के विशेष अवशेष सुरक्षित है। यहाँ भले ही ये पर्व औपचारिक रूप से मनाया न जाता हो, लेकिन जब नहरों या जलधारों में पानी छोड़ा जाता है तो लोग एक विशेष अनुष्ठान करते हैं, जैसे शोगनोन और रोशखाला में खात सार दियेद या खात आय चेंद आर्यात पानी छोड़ना या नहर में पानी प्रवाहित करना कहा जाता है। तिरगुन और मिर्गुन नवरोज और सदा के तरह एक प्रतीकात्मक चिहन स्वशिष्टक से भी छोड़े जाते हैं, जैसे सूर्य के चक्र का प्रतीक माना गया है। इसके चारों दिशाएं चार श्रंतों चार मूल तत्वों और वर्ष के चार प्रमुख पर्वों का प्रतीक है। नवरोज प्रतवे वसंत, तिरगुन जल ग्रीष्म, मिर्गुन वायु शरद, यलदा सदा अगेन शते। ترگونا پاروگادیگ ویا پاگادیان کرنا ایسکی از پاشت پالون کو سپاشت کرنا اور ایسکو اور ایسکی مولیون کو پنرجیویت کرنا سامایکی و شکتا ہے سواتان تر تاجکستان راشا یکتا اور شانتیک سانستابک دیشکی راشواتی ممالی رامون کی پالون کی تحت جال اور جال کتنیتیک اکشتر منت راشت سرپار پراموک اگرانی دیشو میں سے ایک منا جاتا ہے اس لئے پرچین پرامپارو کی اون مولیو کو جو جل کے سامان سے جوڑے ہوئے ہیں ترکون کے اتصاب میں ادھونیک تجے کا سماج کے سمکالین اپلابدیو اور درشتکون کے ساتھ جوڑنا ایک اتیانت باز و پورکاریا ہے سمگرا روپ سے کہا جا سکتا ہے کہ ترکون کا جل کا پارو کے روپ میں سما جا سکتا ہے جو آپ نے ویا پاگاریا اور اتصاب کے شیلی میں مدیم سے ہمارے پروجو کے اتحاس کو آج کے تجیگ راشتہ کے جیون سے جوڑنے میں متوپور بومی کا نبھا سکتا ہے اس لئے اس کا سامان کرنا اور اسے ایک وستوی کا جان اتصاب کے روپ میں ستاپیت کرنا ادھونک تجیگ سامج کے پرتیگ سادسیا کا کرتاویا اور نیتیگ ذمہ داری مانا جاتا ہے سامانی تشریتا ہوا اپنے ترکون جال کا پار اور پروجو کے اتحاس کو بارتمن سے جورنے والا پول ہے وشای پر ہمارا یہ ویوارن تاجکستان کے بحری پرسارن ریڈیو وزی توجے کے ہندی کھان سے سنا آپ کے ساتھ ہے پسند پتاک نیوز و شویرہ اور نردشاک ابو منصور اسمویل